0: आइए खुदावंद के बंदा से आज के पैगाम की तफसील सुनते हैं। तो आज आप इंग्लिश में नहीं बल्कि उर्दू में ही सुनेंगे। तो इस वक्त कलीम हमारे साथ मौजूद हैं, तो मैं उनसे दरख्वास्त करूंगी कि खुदावंद ने आज जो कलाम उनको दिया है वो खुदावंद के रूह के जरिए से हम तक पहुंचाएं। और इसके साथ साथ मेरी दरख्वास्त है कि हम अपने दिलों को खोलें और खुदावंद की आवाज़ को जो वो अपने बंदा के जरिए से हमसे कलाम करना चाहता है उसको सुने। तो आइए उन्हीं की जुबानी सुनते हैं।
1: मैं खुदावंद का शुक्रगुजार हूँ कि आज उसने फिर मुझे मौका बख्शा है कि चंद मिनट आपके साथ कलाम मुकद्दस की बातें शेयर कर सकूं। आज हमने पौलुस रसूल के खतों में करिन्थियों की कलीसिया के नाम उसका पहला खत और उसके 13वें बाब की तलावत सुनी है, और ये पूरा बाब अपने मानी और मफहूम के बायस बहुत ही यूनिक है, और बहुत सारे बाइबल मुकद्दस के माहरीन इस बाब को लव चैप्टर का नाम देते हैं। पौलुस रसूल की खिदमत का अंदाज बहुत ही सिस्टमेटिक था और बहुत ही नज्मो जब्त के साथ मसीही तबलीग में वो हमेशा मगन रहता था। यानी अगर वो एक मुकाम से प्रीचिंग करके आगे बढ़ गया है, किसी दूसरी जगह चला गया है, और उसके माजी में जितने भी उसने दौरे किए या जिन कलीसियों में वो रहा उनको वो भूलता नहीं है, उनकी वो खबर रखता है और उनके बारे में सोच विचार करता रहता है और मालूमात हासिल करता रहता है। और पौलुस रसूल ने महसूस किया कि करिन्थस की जो कलीसिया है बहुत ही जोश और जज्बे के साथ खुदा की खिदमत में मसरूफ है। पौलुस रसूल ने देखा कि बहुत सारे लोग कलाम मुकद्दस को सीखने में बहुत दिलचस्पी ले रहे हैं, बहुत सारे लोग इतनी कमिटमेंट के साथ खुदा के साथ मुंसलिक हो गए हैं कि वो गैर जुबानें बोलते हैं और लोग दुआ में मशगूल रहते हैं। और पौलुस रसूल ने यह भी महसूस किया कि लोगों के आपस में डिफरेंसेस भी मौजूद हैं, और पौलुस रसूल ने मुनासिब जाना कि उनको एक खत लिखा जाए जिसमें चैप्टर 13 को शामिल किया जाए, जिसे लव चैप्टर कहा जाता है, और आज हम उस लव चैप्टर के बारे में चंद मिनट बात करेंगे। अगर आप 13वें चैप्टर की पहली वर्स से लेकर आखिरी वर्स तक आप देखें तो एक बहुत ही तेजी से ये फ्लो आगे बढ़ता है, और पौलुस रसूल बीच में इधर उधर की बात नहीं करता बल्कि एक ही फ्लो में एक ही मौजू को डिस्कस करता हुआ आगे बढ़ता जाता है, और बड़ी शिद्दत से वो एक ही मौजू को हाईलाइट कर रहा है। और पौलुस रसूल लफ्ज़ अगर से शुरू करता है, अगर मैं आदमी और फरिश्तों की जुबानें बोलूं, इसका मतलब ये है कि पौलुस रसूल करिन्थस की कलीसिया को कुछ समझाना चाहता है, उनकी कुछ बातों को हाईलाइट करना चाहता है, और उनको खुदा की तालीम का जो मरकज है यस्सु मसीह और खुदा और मोहब्बत उसके बारे में बयान करना चाहता है। और आप गौर करें कि पहली आयत से लेकर आखिरी आयत तक मोहब्बत से ही ये चैप्टर शुरू होता है और मोहब्बत में ही खत्म होता है। मिसाल के तौर पर लिखा है पहली आयत में, अगर मैं आदमियों और फरिश्तों की जुबानें बोलूं और मोहब्बत ना रखूं तो मैं ठनठनाता पीतल और झंझनाती जांच हूं। और आखिरी आयत, गर्ज ईमान उम्मीद मोहब्बत ये तीनों दायमी है मगर अफजल इनमें मोहब्बत है। सो कहने का मतलब यह है कि इस चैप्टर का मौजू मोहब्बत है। अब देखना है कि यह किस मोहब्बत की बात हो रही है। सामईन, पौलुस रसूल यहां पे खुदा की मोहब्बत की बात करता है जिसे ग्रीक जुबान में अगापे लव कहा जाता है, और ये जो लफ्ज अगापे है ये मोहब्बत की वो शक्ल है, हाईएस्ट फॉर्म है, जिसमें जो मोहब्बत करने वाला शख्स है वो कंडीशंस अप्लाई नहीं करता, उसका अनकंडीशनल लव होता है। दूसरी बात अगापे लव की खूबी ये है कि ये सेल्फलेस है, यानी कोई मफाद इसके साथ नहीं जुड़ा हुआ, हम एक्सपेक्ट नहीं करते किसी से। और सबसे अनोखी बात कि अगापे लव जो है सेक्रिफिशियल है, इसमें कुर्बानी देनी पड़ती है, और इसका इजहार हमें यूहन्ना रसूल की अंजील اس کا تیسرا باب اس کی 16ویں آیت میں ملتا ہے، جہاں پہ لکھا ہے کہ خدا نے دنیا سے ایسی محبت رکھی کہ اس نے اپنا اکلوتا بیٹا بخش دیا تاکہ جو کوئی اس پر ایمان لائے ہلاک نہ ہو بلکہ ہمیشہ کی زندگی پائے۔ اور ہم اپنی انسانی زندگی میں اپنی انسانی محبت کو بھی اسی معیار کے ساتھ پرکھ بھی سکتے ہیں اور اسے قائم بھی کر سکتے ہیں۔ اگر ہم اس باب کو پڑھتے ہوئے آگے بڑھتے ہیں تو 4th آیت میں پولوس رسول نے محبت کی خوبیاں بیان کی ہیں۔ مثلا محبت صابر ہے، یعنی محبت ایک ایسا جذبہ ہے جس میں پیشنس صبر ہونا بہت ضروری ہے۔ محبت مہربان ہے، کمپیشنیٹ ہے۔ محبت حسد نہیں کرتی، محبت شیخی نہیں مارتی، محبت پھولتی نہیں، نازیبا کام نہیں کرتی، اپنی بہتری نہیں چاہتی، سب کچھ یقین کرتی ہے، سب باتوں کی امید رکھتی ہے اور سب باتوں کو برداشت کرتی ہے، اور اہم بات کہ محبت کو زوال نہیں۔ محبت کو زوال نہیں سے کیا مراد ہے؟ بائبل مقدس نیا عہد نامہ یوحنا کا پہلا خط اس کا 4 باب اور اس کی 8 آیت میں لکھا ہے، جو محبت نہیں رکھتا وہ خدا کو نہیں جانتا کیونکہ خدا محبت ہے۔ اور ابھی ہم نے پہلا کرنتھیوں اس کا 13 چیپٹر میں اس کی 8ویں آیت میں سنا ہے کہ محبت کو زوال نہیں۔ محبت کو کیوں زوال نہیں؟ کیونکہ خدا محبت ہے اور خدا کو زوال نہیں۔ پولوس رسول یہاں پہ بیان کرتا ہے اور اس بات پہ زور دیتا ہے کہ خدا محبت ہے اور محبت کو زوال نہیں، اور محبت مسیحی ایمان کا مرکزی نقطہ ہے۔ کیونکہ اسی چیپٹر میں پولوس رسول کہتا ہے، نبوتیں ہوں تو موقوف ہو جائیں گی، زبانیں ہوں تو جاتی رہیں گی، علم ہو تو مٹ جائے گا۔ اچھا، اور یہ ساری باتیں اس وقت ہو رہی تھیں، لوگ نبوت کر رہے تھے، زبانیں بولتے تھے، فرشتوں کی زبانیں بولتے تھے اور بہت زیادہ علم حاصل کر رہے تھے، خدا کا علم ان کو مل رہا تھا۔ تو پولوس رسول اسی لیے کہتا ہے کہ نبوتیں ہوں تو موقوف ہو جائیں گی، زبانیں ہوں تو جاتی رہیں گی، علم ہو تو مٹ جائے گا۔ اور آپ تھوڑا سا غور کریں گے تو آپ کو واضح طور پر ایک ڈویژن نظر آئے گی، ایک طرف محبت اور باقی طرف سارے کام۔ جیسے کہ وہ لکھتا ہے، پولوس رسول کہتا ہے کہ اگر مجھے نبوت ملے اور سب بھیدوں اور کل علم کی واقفیت اور میرا ایمان یہاں تک کامل ہو کہ پہاڑوں کو ہٹا دوں اور محبت نہ رکھوں تو میں کچھ بھی نہیں، اور اگر اپنا سارا مال غریبوں کو کھلا دوں اور اپنا بدن جلانے کو دے دوں اور محبت نہ رکھوں تو مجھے کچھ بھی فائدہ نہیں۔ اور آج کے دور میں یقیناً سب سے اہم ضرورت اسی بات کی ہے۔ بہت سارا علم بھی بہت ہے، لوگ خدا کی باتیں بھی کرتے ہیں، پریچنگ بھی بہت اچھی کر لیتے ہیں، نبوتیں بھی کرتے ہیں، لیکن اگر ہم میں محبت نہیں تو اس کا مطلب ہے کہ یہ پولوس رسول کا خط آج ہمارے لیے ہے، یہ اس کا پیغام، یہ 13th چیپٹر لو چیپٹر آج ہمارے لیے ہے۔ کیونکہ وہ آخری آیت میں لکھتا ہے، غرض، ایمان، امید، محبت، یہ تینوں دائمی ہیں مگر افضل ان میں محبت ہے۔ ساری باتیں لکھ کے آخری ورس غرض سے شروع کرتا ہے۔ غرض، غرض کا مطلب کہ خلاصہ یہ ہے، نتیجہ یہ ہے، ان ساری باتوں کا ایکسپلینیشن کا جتنا کمپیریزن ہے، محبت ورسز دوسری ساری چیزیں، ان کا جو کمپیریزن کر کے پولوس رسول آخر میں اس نتیجے پر پہنچا ہے، اور وہ کہتا ہے کہ غرض، یعنی نتیجہ یہ ہے کہ پولوس رسول آخر میں اس نتیجے پر پہنچا ہے اور وہ کہتا ہے کہ غرض، یعنی نتیجہ

0: ویلکم بیک سامعین، آپ نے ایک خوبصورت سی غزل سنی، اور پروگرام کو آگے بڑھاتے ہوئے کہ علی بھائی، ایک یہ سب سے بات کرنے کا طریقہ جو ہے الگ الگ ہوتا ہے
1: جی،
0: جب ہم پروردگار سے، اوپر والے سے، ایشور سے بات کرتے ہیں تو نظریں جھکا کر کریے،
1: بے شک
0: ماں سے بات کریے تو پیار سے بات کریے،
1: بے شک
0: پتا سے بات کریے، فادر سے جی، یا اپنے والد سے
1: جی
0: بات کریے تو عزت اور تمیز سے، آدر سے
1: بے شک
0: بات کریے
1: جی،
0: بچوں سے بات کریے تو لاڈ پیار سے بات کریے،
1: بالکل صحیح،
0: اور بیوی سے، بیوی سے، بیوی سے بات کرنے کے طریقے پر ابھی ریسرچ چل رہی ہے،
1: اچھا
0: جب تک ریسرچ پوری نہیں ہو جاتی تب تک اس کی ہاں میں ہاں اور نا میں نام ملاتے رہیے،
1: صحیح بات ہے، کوئی اور چارہ بھی نہیں ہے
0: جی، ہاں اور کوئی چارہ بھی نہیں ہے یہ، ہاں ایک بار اگر دل کا اشارہ ہو جائے تو شادی شدہ بھی کنوارا ہو جائے، ایک بار اگر دل کا اشارہ ہو جائے تو شادی شدہ بھی کنوارا ہو جائے، عشق کا روگ بڑا خطرناک ہے ظالم، عشق کا روگ بڑا خطرناک ہے ظالم، پہلوان بھی سوکھ کے چھوارا ہو جائے،
1: زبردست بڑی بات ہے، صحیح ہے
0: جی، ہاں یہ عشق کا روگ جو ہے یہ، اس نے تو جو رانجھا تھا
1: جی
0: وہ مجیاں چران لگ پیا ہے ہیر کے پیچھے،
1: بالکل صحیح ہے،
0: اس نے تخت ہزارہ چھوڑ دیا ہے، یہ عشق کا روگ،
1: یہ عشق ایسے ہی ایسا کیوں ہوتا ہے،
0: یہ عشق اندھا ہوتا ہے کہہ رہے
1: نہیں، لیکن یہ عشق ہوتا کیا ہے
0: جی، یہ میں پوچھ کے بتاؤں گا، ایسے نہیں میں جو مجھے حکم ہوگا ہوئے گا بتانے کا وہی بتاؤں گا
1: بات،
0: تو ایک صاحب نے اپنی بیگم سے کہا کہ یہ عشق اندھا ہوتا ہے، تو کہہ رہی یہ تمہیں کیسے پتا چلا، کہہ رہی مجھے اب پتا چل رہا ہے عشق اندھا ہوتا ہے، کہہ رہی تب کیوں نہیں پتا چلا جب کیا تھا، کہہ رہا تب میں اندھا تھا، اندھے آدمی کو کیا پتا کہ کیا کیا ہے،
1: کہاں ٹکر لگنی ہے
0: جی، ہاں
1: صحیح بات ہے، عشق اندھا ہی ہوتا ہے،
0: پر جو مرضی ہو جائے ایک انسان کے ایک جو آرزو ہے جو ہے وہ اپنے مالک سے جو کہنا چاہیے اس کو کہ مالک مجھے جہاں کا سرتاج مت بنانا، مالک مجھے جہاں کا سرتاج مت بنانا، لیکن کسی کے سامنے محتاج مت بنانا،
1: بہت خوب بہت خوب،
0: اور مائکے سے بٹیا ماں کو فون کرتی ہے، اس کو شاعرانہ انداز میں کچھ اس طرح بیان کیا گیا ہے کپلیش کمار چودھری نے
1: جی،
0: کم نہ ہوں گے زندگی بھر کام ری بٹیا،
1: خوب
0: کم نہ ہوں گے زندگی بھر کام ری بٹیا، ہے نہیں تقدیر میں آرام ری بٹیا،
1: بہت خوب،
0: مائکے سے آ گئی ہے جب سے بہو رانی، مائکے سے
1: آ
0: گئی ہے جب سے بہو رانی، اور زیادہ بڑھ گئے ہیں کام ری بٹیا،
1: واہ واہ واہ،
0: بہو رانی کے آنے سے ساس کے کام
1: بڑھ جاتے ہیں
0: اور زیادہ
1: بے شک
0: ہو جاتے ہیں، تو ایک انتخاب ہے میرے سامنے کچھ اس طرح
1: جی،
0: کبھی تو آسمان سے چاند اترے جام ہو جائے، کبھی تو آسمان سے چاند اترے جام ہو جائے، تمہارے نام کی ایک خوبصورت شام ہو جائے،
1: واہ واہ واہ،
0: شکریہ جی، ہمارا دل सवेरे का सुनहरा जाम हो जाए, चिरागों की तरह आंखें जले जब शाम हो जाए।
1: बहुत खूब।
0: मैं भी एहतियातन उस गली से कम गुजरता हूँ, कोई मासूम क्यों मेरे लिए बदनाम हो जाए।
1: वाह, बहुत खूब।
0: अजब हालात थे, यूं दिल का सौदा हो गया आखिर। अजब हालात थे, यूं दिल का सौदा हो गया आखिर, मोहब्बत की हवेली जिस तरह नीलाम हो जाए।
1: बहुत खूब,
0: शुक्रिया जी। समंदर के सफर में इस तरह आवाज़ दो हमको, हवाएं तेज हो और कश्तियों में शाम हो जाए। मुझे मालूम है उसका ठिकाना कहाँ होगा, मुझे मालूम है उसका ठिकाना कहाँ होगा, परिंदा आसमां छूने में जब नाकाम हो जाए। उजाले अपनी यादों के हमारे साथ रहने दो, ना जाने किस गली में जिंदगी की शाम हो जाए।
1: बहुत खूब, बहुत खूब।
0: तो ये इंतखाब था मेरे सामने, और एक शेर है
1: जी,
0: जो निभा ना सकूँ वो वादा नहीं करता, मैं बात अपनी औकात से ज्यादा नहीं करता,
1: नहीं करता।
0: भले तमन्ना रखता हूँ आसमान छूने की, मगर किसी को गिराने का इरादा नहीं रखता,
1: नहीं रखता। बहुत खूब, बहुत खूब।
0: तो मेरे जहन में एक बात घूम रही है, मैं आपसे पूछना मांगता हूँ कि ये ईद के बाद
1: जी
0: जो दिन आते हैं, दो चार दिन के बाद, ईद जाने के दो चार दिन बाद,
1: ठीक है,
0: उसमें आपके या आपके घर वालों के, फैमिली मेंबर्स के क्या ख्याल होते हैं, उनके दिल में क्या आता है, वो कैसे आप उसको बयान करेंगे?
1: खुशी होती है, ईद तो एक दिन की तो नहीं होती है, ईद दो चार दिन की होती है और अच्छी गुजरती है, तो खुश
0: दो या चार,
1: चले दो रख ले।
0: अच्छा, हाँ
1: तो खुशी होती है
0: जी,
1: ईद अच्छी हो गई, फैमिली से मुलाकात हो गई, दोस्तों से मुलाकात हो गई, बैठे खाया पिया एंजॉय किया, बाहर घूमने के लिए चले गए, नए कपड़े पहने।
0: जी जी जी
1: जी, हाँ।
0: शामिन, आपका इस ईद उल अज़हा में क्या तजर्बा रहा, आपने कैसे मनाई
1: जी,
0: या आप आने वाली ईद में इंशाल्लाह आप, आपकी क्या वो तैयारी होगी, अपने लिए, अपने घर वालों के लिए, अपने दोस्तों के लिए, अजीज़ों के लिए, अगर आप अपने ख्यालत हमारे साथ साझा करना चाहते हैं तो हमें ज़रूर बताइएगा। हमारा स्टूडियो का फ़ोन नंबर है 02381980072 और व्हाट्सएप है 07784691440। मैं दोहराता हूँ, 02381980072 और व्हाट्सएप है 07784691440।
1: बेशक जी,
0: आप हमें फ़ोन करिएगा, व्हाट्सएप करिएगा, हमें अच्छा लगेगा। और इसके साथ ही बढ़ते हैं एक नगमे की तरफ
1: जी। तो लीजिए सर, आपके लिए पेश करता हूँ एक अगला नगमा, उम्मीद करता हूँ कि ये पसंद आएगा। तो अगर अपना सामीन जो है अपना मनपसंद कुछ नगमा सुनना चाहे तो हमें कांटेक्ट कीजिए, और इसके अलावा तो कुछ शेर शायरी आप सुनाना चाहें, ये अपना जय साहब बैठे सुनने के लिए
0: जी जी,
1: और शेयर करने के लिए, तो स्टूडियो का फ़ोन नंबर 02381980072।